哎，四岁。जे टोलो हगो दरन मिनाल मल करो पमा ग्रान हम जोरे मशरान के शरान उस्तादान का का गाना दिगान बाज गान खोरियान तररियान खोरियान तररियान खोरियान तररियान ओए टोलो तो मैं अस्सलाम वालेकुम व रहमतुल्लाह व बरकातहू स्टडी मशे बखैर उस्ताद जिकरानो कदरदान मिनाल प्रोग्राम के टोलो ता वेलकम खुश आमदेद हर कले वन जी मिनाल दपा करब ना इल्ला लरम चिस्ता सुबह चे तरफ जोड़ खुश आल सुकाल बदोबर याले भाई जी बिल्कुल जुन में मुख तेरेगी मस मस पर तेरेगी आओ पर खुशालो खुशालो खुशालो सरब तेरेगी मैंने चीजें देखा होगा उम्दा खब गान नहीं देखूंगा तो चुनमा दाता शो चुनमा दाम उम्दा खब चालो चिरा तेर कलशी खंडा बने तेर कलशी आगे बल्कि सरपा मीने मोहब्बत वफा दुआ आवे यारान वो दोस्तानों से रा तेर कलशी ओके जिकरानो का दर्दान मिनाल सेम दिस्तासो दोस दिस्तासो होस्ट दिस्तासो अखपाले जोई रोड मशरानो कशर आउदे कशरानो मशर दे मामगानो खुरे आउदे खुरे नो मा आमादे तुनो नो वरार आउदे वरार उत्र विजार जिकानो बलबला आउदे बलबलानो अखपाल दे यारानो यार आउदे जुड़ोनो करार ایده خطه کو خان دی مروت و شان پا وزیر و گران لبان سوینه قربان بیتونو جنان دی مسود و درمانوی دی وڑو دستاسو ارمانه و دا طول افغانیانو نهم قربان دا طول آوری دون کو کادر دان سوپر گول دان نیاب جان

0: की इस्तेकामत और साबित कदमी को सलाम पेश करते हैं। योम आशूरा सबर, इस्तेकामत, इसार, हक गोई और असूलों पर साबित कदम रहने का दर्ज देता है। वज़ीर आज़म शहबाज शरीफ ने योम आशूरा पर खुसूसी पैगाम जारी करते हुए कहा है कि योम आशूरा सबर, इस्तेकामत, इसार, हक गोई और असूलों पर साबित कदम रहने का दर्ज देता है। पेट्रोल और डीजल सस्ता करने का मामला, हुकूमत और ऑयल कंपनियों के दरमियान शदीद इख्तिलाफात। पेट्रोलियम मसनूआत की कीमतों में हालिया कमी पर पाकिस्तान की ऑयल इंडस्ट्री और हुकूमत के दरमियान एक बड़ा तनाजा खड़ा हो गया है। ये थी इस वक्त की अहम हेडलाइंस। न्यूज फीडबैक से हमें जरूर आगाह कीजिएगा। अब मुझे अगले हेडलाइन तक के लिए दीजिएगा इजाजत। अल्लाह हाफिज।
1: Radio Aman Network, News and Information Station. You are listening Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
1: 88.4 FM.
3: उम्रा की सआदत हासिल करने वाले मुतवज्जे हों, उम्रे का सफर अख्तियार करने से पहले यकीन दहानी कर लें कि आपके सामान में नशा आवर अशिया ना हो, आपके पास किसी अजनबी का सामान ना हो, रिश्तेदारों, अजीजों और दोस्तों की जानिब से दिए गए तहाइफ की जांच पड़ताल कर ली हो, आपके सामान में ममनू अशिया शामिल ना हो। याद रखें, सऊदी अरब में मुनशियात ले जाने की सजा सिर्फ मौत है। एहतियात करें अपने लिए, अपने प्यारों के लिए।
4: द کرک انور شو خو خلکو د پارا د خوشاله خبر استاسو په خپل خار کرک کې د ډیرو غن بیمارو لکه شوګر ارکون نساء فالج جوړن بیماری ګردو کی کہانی تریخ کی کہانی بی اولادی بواسیر میدی زخم بلڈ پریشر لوګنه لګیدل دا وجود سستی پراسټیټ دملا درد دا جوړې بیماری او د زنانو نارینو نور پټ او خکارې بیمارو په شمول د هر مرز علاج په تسلی سره د یو تکړه قابل او تجربه کار ډاکټر سید زاکر شاه باچا صاحب نه کولې شي. سوک چی ڈی چمیس، بی چمیس، آر چمپی او نور سندونه ترلاسه کون کی د پیښور مشهور هومیو فیزیشن دی. دا نور معلوماتو د پارا پا دی نمبر رابطه وکړي 0331-52-65-340. پتا یاد ساتے، پشاور ہیلتھ میڈیکل سینٹر، ملک سنجیت مخامخ، سیوک پلازا، جیل چوک، کھرک.

0: चाहतों के रंग अमन के संग अमन रेडियो 88.4 नेटवर्क।
1: उम्रा के ख्वाहिश मंद अफराद मुतवज्जे हो, मजहब की आव में मुनशियात स्मगलिंग में मुलव्वस ग्रोहों का शिकार मत बने। मुफ्त का उम्रा आपकी जिंदगी के लिए खतरे का बाइस बन सकता है। याद रखें, सऊदी अरब में मुनशियात ले जाने की सजा सिर्फ मौत है। बाखबर रहें, होशियार रहें।
2: کلا تخنن پرختیخ کلی اخکاری
3: اسماخ کلی با ولی نخکارم چه کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی زما دا مخنا دا دلی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
2: وی اللہ دوم را زر سنگا
3: اسما صفات بیوٹی کریم یو هر بل او مایری پروڈکتی چه 5 دن استعمال اولو سرا زما دا مخنا دولی مسلی ختم شوی
2: واہ بیاو زهم غانم چه زما مخ ستا پشان خیستشی کلا اوز دارا تا ویا چه صفات بیوٹی کریم با ممتا چرتا ملویگی
3: صفات بیوٹی کریم بستاسو تا حد

0: दरमान होम्योपैथिक सेंटर करक कचर ततासो पदसे मरस के मुब्तिला ये किपा आगे के बवासीर फेस्टुला यानी खूनी दाना प्रास्टेट द गुर्दे पत्री द त्रिहि पत्री थायराइड ग्लैंड यानी कदुगाड़े रसूले ट्यूमर अर्कुन्निसा और दस्तरगो पर्दे चिपनोरो जायुनो के डॉक्टरानो तास्ता द ऑपरेशन वेलेदी नुतासोराशे दरमान होम्योपैथिक सेंटर था के अलतकी डॉक्टर मुस्तफा कमाल आर एच एम पी डी एच एम एस डी आई होम डी एस सी बी एच एम एस द होम्योपैथिक द दुनिया यो तजर्बाकार डॉक्टर बतासो इलाज बगैर द ऑपरेशन द मेडिसन पर जरिया बांधे कई और देना इलावा बे औलादी मर्दाना कमजोरी जनाना पोशीदा अमराज मैदे अल्सर और द मैदे जुमला अमराज और द शुगर मुकम्मल इलाज ब्लड प्रेशर और दजड़ जुमला अमराज शामिल दी डॉक्टर मुस्तफा कमाल सहे पजदीद क्वांडम मैग्नेट एनालाइजर मशीन पजरिया बांधे द टोल बदन मैना कई और द दे सरा बताउस्ता फेजोथेरापी द मशीन पजरिया बिल्कुल फ्री आसोराशे और दरमान होम्योपैथिक सेंटर नखपल इलाज जर तर जरा दरला सके पतेदा दरमान होम्योपैथिक सेंटर नेज खुशाल खान खटक यूनिवर्सिटी हीरो जनरल स्टोर ता बिल्कुल मखामा मोबाइल नंबर ए दे 0331-12-12-413
1: चाहतों के रंग अमन के संग अमन रेडियो 88.4 नेटवर्क
2: द करेक्ट पर तारीख के और मयारी इलाज लपारा दरमान होम्योपैथिक क्लिनिक के डॉक्टर मुस्तफा कमाल सेब नास्तवी डॉक्टर मुस्तफा कमाल साहब होम्योपैथिक मेडिकल फील्ड के देश काला पूरे तजर्बा लरी और तीसरा करक के हम देश पक कालाना कारकवी द डॉक्टर मुस्तफा कमाल साहब पानीग्रणय की द मुख्तलिफो बीमारियानो इलाज की गई लका असाबी कमजोरी असाबी दर्दुना मुख्तलिफ किस्म एलर्जी द बदन पारसोब द सरमनी बीमारियाने बेवख्ता विश्तान स्पिनेदल विश्तान गुर्जीदल द नरीना और जनाना द बेउलादे बीमारियाने और द जनाना रसूले द ट्यूबुनो बांदेश द मशुमानो जहनी कमजोरी द जिगर द हराबेदो पवजा द बरातल बदहजम द कुलमो स्वजेदल द कुलमो टीबी खूनी औबादी बवासीर पेचस प्रास्टेट द त्रिही कानी द त्रिही सोजश द त्रिही परसोब द गुर्दो कानी द गुर्दो सोजश द गुर्दो खराबेदल दखपो तले स्वजेदल दखपो परसोब औ दखपो दर्दुना खलो उचेदल द मैदे स्वजेदल द मैदे गैस औ वरसरा वरसरा यूरिक एसिड औ द बदन द दर्दुनो सरासरा द जुड़ुनो द दर्दुनो इलाज की द मशरानो और बेवसा खलको द पारा खसूसी रोयत हम डॉक्टर सिब वर्कवी दरमान होम्योपैथिक क्लिनिक पताई तबलीगी मरकज करक नजदी खुशाल खान हटक यूनिवर्सिटी हीरो जनरल स्टोर तमहामख रबते नंबर ये दे 0301-12-12-13 यानी 0331-12-12-413
3: You are listening to Radio Aman Network.
4: We got more hits for you, so stay tuned.
3: 88.4 FM.
5: وجید خان اورورا سب بے سورا بے سورا گرجے سچل دے دے
6: اختر لالا سب درتا وایم دیر وقت نہ میں وجود کے درد نہ دی او میدہ میں دیر زیات سوزی
5: وجید خان اورورا چرتا دے علاج نہ دے کڑے
6: علاج میں دیرو کو لالا خو ہیس فرق پانے نیم پوچھے
5: وجید خان اورورا تو ولے خپکے گی اس پکرک کے تبلیغی مرکز سرا دا خوشحال خان خٹک یونیورسٹی سرا نجدے درمان ہومیوپیتھک کے ڈاکٹر مصطفی کمال سے پنگرانے کے دی مختلف بیماری علاج کیجی لکا عصبی کمزوری عصبی دردنا مختلف قسم الرجی دا بدن پرسو دا سرمن بیماریانے بے وقت ویخس پینے دل ویخت غرز دل نرینا او زننا بے اولاد بیماریانے او دا زننا رسولی او دا کوبونو بندش دا مشومان و ذہنی کمزوری دا جگر خرابیدو پا وجہ تبرت لل بدزمے دا کلمو سوزیدل دا کلمو باہر تراوتل خونی او بدی بواسیر پیچس پراسٹیٹ دا تریخی کانی دا تریخی سوزش او دا تریخی پرسوب دا گردے کانی دا گردو سوزیدل دا گردو خرابیدل دا خپو تال سوزیدل دا پخو پرسوب او دا پخو دردونا پلو چیدل او دا مائدے سوزیدل او دا مائدے گیس او ورسرا ورسرا یورک ایسڈ او دا بدن دردونو سرا دا جڑونو دردونو علاج آسان او معیاری قیمت سرا کیجی
6: نو اختر لالا دا خودی رخ خبر دا چکو درمان ہوموپیتھک سنٹر کی دا دونا ڈیرو بیمارو علاج کی گی ما تا ہم موبائل نمبر او پتہ او خایا چیزا ہم واشم
5: وجید خان اورورا چی ورزی خدا خبر ہم یاد ستا چی ڈاکٹر سے دے ہری میاشت 14, 15, 29, 30 بندے چھٹی کرے پتہ اوروا درمان ہوموپیتھک کلینک تبلیغی مرکز سرا نجدے خوشحال خان خٹک یونیورسٹی تا مخمہ او موبائل نمبر ہزوں سرا نوٹ کا 0331 12 12 413